बहुत बड़ी फजीलत है। सलात तरावीह और क़याम आखिरी दस में अलग अलग हो जाती हैं, शुरू में एक ही होती है, चाहे शुरू में चाहे आखिरी दस में। कायदा यह है, इमाम ने शुरू की, इमाम के साथ शुरू करें। अगर जो लेट भी है थोड़ा सा, यानी एक रकत दो रकत लेट होगी ईशा की नमाज में, तो आप इमाम के साथ ही हैं, वही शुमार होगा। जब तक के इमाम तरावी पूरी नहीं कर लेता, आपने साथ नमाज पढ़ी है इमाम के, इमाम के आप भी चले गए, यानी पूरी तरावी पढ़ के, या जितना उसने पढ़ी आपने उसके साथ उतनी पढ़ी है, आपके लिए सारी रात का क़याम का सवाब लिख दिया गया है। जी आप जहां पर पढ़ उसकी बात हो रही है, जिस इमाम के पीछे आप पढ़ रहे हैं उस इमाम की बात हो रही है। उस इमाम ने 11 पढ़ी तो 11, 20 पढ़ी तो जितनी वो पढ़ रहा है। और आमतौर पर हर महीने में देखें एक इमाम नहीं पढ़ाता, दो इमाम पढ़ाते हैं। आप अगर पहले इमाम के पीछे पूरी पढ़ ली तो आपके पूरी रात का क़याम लिख दिया गया, दूसरे का पढ़िए नहीं पढ़ी पढ़ेंगे तो और सवाब है, पूरी रात का क़याम तो लिख दिया गया है। आप पढ़ेंगे 1 बजे तक, आपका सवाब लिख दिया गया फजर की अजान तक, वो सवाब आपका पूरा मिल गया आपको। बाकी जो आप एक्स्ट्रा पढ़ रहे हैं वो आपकी एक्स्ट्रा नमाज है। سبحانك وبحمدك اشهد ان لا اله الا انت بسم الله الرحمن الرحيم ان الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله صلى الله عليه وعلى آله وصحبه وسلم تسليما كثيرا أما بعد إرشاد باري تعالى أعوذ بالله من الشيطان الرجيم يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون اور نبی رحمت صلی اللہ علیہ وآلہ وسلم نے فرمایا من صام رمضان ایمانا واحتسابا غفر له ما تقدم من ذنبه متفق علیہ۔ آج کی اس نشست میں جیسا کہ اعلان ہوا ہے ہم بات کریں گے روزے کے احکام اور مسائل کے متعلق، اور موضوع کی تقسیم جو ہے وہ کچھ اس طریقے سے ہے، نمبر ایک روزے کی تعریف، معنی کیا ہے روزے کا، نمبر دو روزے کی قسمیں، نمبر تین روزے کی اہمیت، نمبر چار روزے کی فضیلت، نمبر پانچ روزے کا حکم، نمبر چھ روزہ کیوں فرض ہوا، نمبر سات روزہ کب فرض ہوا، نمبر آٹھ روزہ کیسے فرض ہوا، نمبر نو ماہ رمضان کیسے ثابت ہوتا ہے یا ماہ رمضان کی شروعات کیسے ثابت ہوتی ہے، نمبر دس شک کے دن کا روزہ اور اس کا حکم، نمبر گیارہ روزے کے متعلق یا روزوں کی شرطیں دلیل کے ساتھ، نمبر بارہ روزے کے شروط کے متعلق بعض مسائل، یعنی کافر کا روزہ، بے نمازی کا روزہ، پاگل کا روزہ، بے ہوش کا روزہ، سوتے ہوئے شخص کا روزہ، پاگل پن کے دورے پڑتے ہیں اس شخص کا روزہ، کم عقل کا روزہ، مرگی کے دورے پڑتے ہیں اس شخص کا روزہ، یاداشت اگر کوئی شخص کھو جائے اس کا روزہ، سمجھدار بچے کا روزہ، ناسمجھ بچے کا روزہ، مریض کا روزہ، چار صورتیں ہیں، مسافر کا روزہ، سات مسائل ہیں، عورتوں کا روزہ، ان کے بارے میں تقریباً 7 مسائل ہیں، پھر قضاء کے مسائل، نمبر 16 مزدور کا روزہ، ڈرائیور کا روزہ اور امتحانوں کے دوران روزہ، پھر نمبر 19 قضاء کے مسائل، نمبر 20 کفارے کے متعلق بعض مسائل، نمبر 13 روزے کے واجبات، نمبر 14 روزے کے مستحبات، نمبر 15 مفسدات الصوم، کن چیزوں سے روزہ ٹوٹتا ہے، نمبر 16 ان کی شروط کیا ہیں، نمبر 17 وہ کون سی چیز ہیں جن سے روزہ نہیں ٹوٹتا، نمبر 18 روزے داروں سے بعض ہونے والی غلطیاں، نمبر 19 لیلۃ القدر کی